0: प्रयासों की बुनाई सम्मान की कमाई। खेमराज सुंदरियाल, पद्मश्री 2026। हजारों की उम्मीद और उनकी जीविका के मार्गदर्शक हैं खेमराज सुंदरियाल, जिन्हें सब स्नेहवश गुरुजी कहते हैं। खेमराज जी का जन्म 1943 में पौड़ी गढ़वाल में हुआ था। आर्थिक अभाव के कारण उन्होंने बचपन में बहुत कठिनाइयों का सामना किया।
1: मैं जब पढ़ रहा था तो एक दिन संत कबीर जी के बारे में जाना, उनका बड़ा नाम है और हम इतनी किताबें पढ़ती हैं उनके, तो मैं तो उन्हीं के जैसा काम सीखूंगा। मैंने ठान लिया कि मैं बुनकर बनूंगा।
0: हैंडलूम टेक्नोलॉजी में डिप्लोमा करने के बाद खेमराज सुंदरियाल जी की काम की तलाश ने उन्हें यह बता दिया कि रोजगार के लिए उन्हें दिल्ली जाना ही होगा। लेकिन खेमराज जी के पास पौड़ी से दिल्ली आने तक के पैसे नहीं थे। तभी एक दिन उनके चचेरे भाई को चोट लग गई और उन्हें इलाज के लिए दिल्ली ले जाना पड़ा। उनकी देखभाल के लिए इन्हें भी साथ भेजा गया और यही सफर खेमराज जी को पहली बार दिल्ली ले आया। दिल्ली क्लॉथ मिल में काम करने के बाद खेमराज सुंदरियाल बुनकर सहायता केंद्र में कार्यरत हो गए। 9 से 10 साल गुजर गए। काशी के बुनकर सेवा केंद्र में खेमराज जी की मुलाकात एक टेक्सटाइल आर्टिस्ट SV निकम जी से हुई। उन्होंने इनकी प्रतिभा को पहचान कर इन्हें केंद्र से लौटने के बाद आर्टिस्ट लोगों के लिए टैपेस्ट्री बनाने की सलाह दी।
1: उन्होंने मुझे 175 रुपए दिए लूम खरीदने के लिए।
0: इसी दौरान खेमराज सुंदरियाल बुनकर सेवा केंद्र की पानीपत शाखा में आ गए और जल्द ही देश के कई सुप्रसिद्ध कलाकारों के लिए टैपेस्ट्री बुनने लगे। जिस लड़के के पास पौड़ी से दिल्ली आने तक के पैसे नहीं थे, उनका काम उन्हें देश विदेश ले गया। जामदानी तकनीक पर खेमराज जी की पकड़ देखते ही बनती थी और साथ ही उन्होंने हत्ता तकनीक और पॉलिएस्टर की बुनाई भी शुरू कर दी। अपनी इसी लगन से उन्होंने पानीपत की दरी और खेस को एक बार फिर से प्रसिद्ध कर दिया। रिटायर होने के बाद खेमराज जी ने विष्णु हैंडलूम कोऑपरेटिव शुरू किया, जिसमें वो अब तक 10,000 से ज्यादा युवाओं को काम सिखा चुके हैं। भारत के कई प्रख्यात संस्थानों के छात्र भी खेमराज जी से बुनाई की कला सीखने आते हैं।
1: इस कला ने मुझे मान सम्मान और पहचान दिलाई। अब लगता है मैंने इस कला को नहीं, इस कला ने मुझे अपना है।
0: खेमराज सुंदरियाल, पद्मश्री 2026। कोटि कोटि नमस्कार।
2: सुर्खियों में
3: ये आकाशवाणी है, प्रस्तुत है कार्यक्रम सुर्खियों में। इसके अंतर्गत सुनिए कॉमनवेल्थ खेलों में भारत के उत्कृष्ट प्रदर्शन और बढ़ती वैश्विक पहचान पर चर्चा। इसमें भाग ले रहे हैं वरिष्ठ खेल पत्रकार जी राजा रमन, कार्यक्रम का संचालन कर रही हैं अनुभा रोहतगी।
4: जी राजा रमन, आकाशवाणी की सुर्खियों में कार्यक्रम में आपका स्वागत है।
5: थैंक यू सो मच, हमेशा अच्छा लगता है आकाशवाणी में।
4: ग्लासगो राष्ट्रमंडल खेलों में भारत ने पदक तालिका में 4th नंबर पर अपना कैंपेन खत्म किया है। 122 खिलाड़ी गए थे और 39 मेडल लेकर घर लौटे हैं, जिनमें 13 गोल्ड, 17 सिल्वर, 9 ब्रॉन्ज शामिल हैं। तो कुल मिलाकर भारतीय खिलाड़ियों की परफॉर्मेंस ग्लासगो कॉमनवेल्थ गेम्स में आप कैसे रेट करेंगे?
5: उम्मीद के अनुसार ये बहुत शानदार परफॉर्मेंस था। गेम्स से पहले अगर आप मुझसे पूछते तो मैं 30 मेडल का शायद टारगेट लगा था भारतीय टीम के लिए, लेकिन 39 मेडल से वापस आना, ये दिस इज अबाउ माई एक्सपेक्टेशन। और मैं सराहना करूंगा पूरी टीम की, चाहे वो एथलेटिक्स की टीम हो या फिर वेट लिफ्टिंग हो या फिर बॉक्सिंग हो या जूडो हो, बहुत शानदार प्रदर्शन रहा है और ये देश में खेल को बढ़ावा देने के लिए एक बहुत बड़ा काम करेगा ये कॉमनवेल्थ गेम्स का प्रदर्शन।
4: राजा, आपने कहा कि खेलों से पहले आप 30 का टारगेट देते, लेकिन अगर हम कॉमनवेल्थ गेम्स में भारत के पिछले प्रदर्शन की बात करें तो 2002 से अब तक ज्यादातर 50 से ज्यादा मेडल्स लाए। बर्मिंघम की बात करें तो 61 मेडल थे। तो जब हम खेलों की बात करते हैं, ये सब आंकड़ों की बातें होती हैं और स्टेटिस्टिक्स के बाद, जैसे मैंने भी कहा कि 2002 के बाद ये पहली बार है कि 50 से कम मेडल लेकर आए हैं, पर इसके साथ ये बात भी है कि अगर हम कॉमनवेल्थ गेम्स के जो पिछला इतिहास है या हाल का भी जो रिसेंट हिस्ट्री है उसको देखें तो ये पहली बार है कि जो खेल है काफी कम हो गए। बैडमिंटन, टेबल टेनिस, हॉकी, शूटिंग, ये ऐसे खेल हैं जहां पारंपरिक तौर पर भारत जो है काफी अच्छा प्रदर्शन करता रहा है और ये खेल इस बार नहीं थे। तो क्या आप इस बात से सहमत होंगे कि भारतीय एथलीट्स की जो परफॉर्मेंस है उनको सिर्फ नंबरों से, आंकड़ों से आंकना सही नहीं है इस परिप्रेक्ष्य में?
5: नहीं, ये नंबर तो हमेशा नंबर का खेल है और मेडल तालिका में अगर आप देखें तो ऑस्ट्रेलिया के भी मेडल कम हो गए क्योंकि खेल कम हो गए थे। इधर शूटिंग, रेसलिंग, टेबल टेनिस, बैडमिंटन, ऐसे खेल में हमारे लिए हमेशा बहुत ज्यादा मेडल मिलते थे, लेकिन ऐसा खेल का ना होना दुख वाली बात है। लेकिन ये मानना पड़ेगा कि ये गेम्स विक्टोरिया में होने थे ऑस्ट्रेलिया में और फिर उन्होंने मना कर दिया था और लास्ट मिनट में ग्लासगो आगे आए और फिर वो आयोजन किए हैं, तो तारीफ के काबिल है ग्लासगो। लेकिन क्योंकि सिर्फ 10 डिसिप्लिन थे यहाँ पर जहाँ हम हिस्सा लिए थे, ये मेडल नंबर कम दिखेंगे लेकिन ओवरऑल परसेंटेज मेरे को लगता है कि जिस तरीके से ऑस्ट्रेलिया के मेडल कम हुए, कनाडा के मेडल कम हुए, इंग्लैंड के मेडल कम हुए, हमारे भी कम हुए। और मैं नहीं इसको खराब प्रदर्शन नहीं मानूंगा। अगर आप 60 और 70 मेडल देखते हैं और फिर वहां से 39 देखेंगे तो खराब लगेगा, लेकिन हम सबको समझना चाहिए कि यहाँ पे खेल कम थे, फ्यूअर डिसिप्लिन, इसीलिए शायद नंबर्स कम है।
4: जी, अब हम अगर इंडिविजुअल स्पोर्ट्स की बात करें तो बॉक्सिंग भारत के कैंपेन का स्टार रहा। हमने रिकॉर्ड 10 मेडल जीते हैं जिसमें से 7 गोल्ड भी हैं। ये किसी भी देश द्वारा किसी एक कॉमनवेल्थ में बॉक्सिंग में सबसे ज्यादा मेडल है। तो ये कामयाबी बेशक अंतर्राष्ट्रीय स्तर पर भारतीय बॉक्सिंग की बढ़ती ताकत को दिखाती है, तो इसके बारे में आप क्या कहेंगे और कौन से वो बॉक्सर्स हैं जो आपको लगता है जो इसमें उभर कर आए हैं इन गेम्स में?
5: टीम का प्रदर्शन बहुत अच्छा रहा, जिस तरीके का कंपटीशन का स्तर रहा उस हिसाब से भारतीय टीम ने अपने 10 मेडल लाए, वहां पे 7 गोल्ड मेडल और फिर 3 सिल्वर मेडल है, ये बहुत अच्छी बात है। लेकिन हम सबको ये मानना पड़ेगा कि एशियन गेम्स जो महीने दो महीने में होना है, वहां पे अगर ऐसा प्रदर्शन होता तो बहुत ज्यादा उत्साह का जगह बन जाता है। कॉमनवेल्थ में बॉक्सिंग और फिर वेट लिफ्टिंग, इनके स्टैंडर्ड बहुत ज्यादा नहीं है और इसीलिए शायद आपको समझना पड़ेगा। मैं नहीं कह रहा कि 10 मेडल खराब मेडल है, 10 बहुत बेहतरीन मेडल है। जो कॉम्पिटिशन है उसमें हम बेहतरीन प्रदर्शन करके आए हैं, ये हमारी गलती नहीं है कि कॉम्पिटिशन कमजोर रहा
4: जी, क्योंकि ये भी एक बात हो रही थी कि जी बॉक्सिंग में हमें बहुत ज्यादा कॉम्पिटिशन नहीं मिला है इन गेम्स में।
5: हकीकत तो यही है, सच ये है कि कॉम्पिटिशन नहीं है, लेकिन आपको फिर भी जाना पड़ेगा, रिंग में उतरना पड़ेगा और बाउट जीतने पड़ेंगे
4: जी,
5: और वो जीत के आए हैं तो दे डिजर्व प्रेस, तारीफ तो जरूर करनी चाहिए। लेकिन हम सबको समझना चाहिए कि कुछ खेल ऐसे हैं जहां पे एशियाई खेल में हमको मेडल्स कम मिलते हैं। वेटलिफ्टिंग में वहां पे गोल्ड आ गया था, उसमें भी आपका प्रदर्शन आप देखेंगे तो 190 में गोल्ड मेडल लेकर आइए, सिल्वर मेडल जिसके पास था उनसे 20 किलो ज्यादा उठाइए, तो दिखाता है कि कॉम्पिटिशन कमजोर ही रहा है, लेकिन आपको मैदान में फिर भी उतरना है। और इसीलिए मैं कहता हूं कि जो मेडल्स बॉक्सिंग में और वेटलिफ्टिंग में आए मैं उनको कम नहीं आंकूंगा, लेकिन हमारे सामने एक बहुत बड़ी चुनौती है, ऐसा ही प्रदर्शन एशियन गेम में जब करेंगे तो बहुत खुशी वाली बात हो जाएगी।
4: जी, आप क्योंकि वेटलिफ्टिंग की बात कर रहे हो, जैसे भी आपने कहा कि जब वेटलिफ्टिंग की बात हो और मीराबाई चानू की बात ना हो तो ये तो हो ही नहीं सकता है। उन्होंने एक बार फिर से साबित कर दिया कि वो भारत की सबसे महान एथलीट्स में क्यों शुमार है और उन्होंने इनफैक्ट कॉमनवेल्थ गेम्स की जो हैट्रिक है टाइटल्स की वो पूरी की है। तो इसके अलावा उनकी तो ऑफकोर्स हमने भी बात की, पर बाकी और कौन से वो वेटलिफ्टर्स हैं जिन्होंने इन खेलों में, ग्लासगो खेलों में, जिन्होंने अपनी पहचान बनाई है वेटलिफ्टिंग की बात करें?
5: विद्या रानी देवी का प्रदर्शन सही रहा है, मुझे लगता है मुत्तुपांडी राजा जो मेन सेक्शन में मेडल जीते हैं, बहुत अच्छे लिफ्टर्स हैं, लेकिन एशियन स्टैंडर्ड अभी शायद नहीं आया इनका, लेकिन क्योंकि कॉमनवेल्थ गेम्स की बात हो रही है वहां पे अच्छा प्रदर्शन किया है कईयों ने। अगर वहां पे हमें इतने सारे मेडल्स मिलते हैं, 8 मेडल लेकर आए हैं, अफसोस वाली बात है कि 1 या 2 हम यहाँ पे घर पे रखना पड़ा उनको, हमारे लिफ्टर्स जा नहीं पाए, अफसोस वाली बात है, लेकिन 8 मेडल के साथ वापस आना کامن ویلتھ گیم سے، یہ اچھی بات ہے، اٹ از اے پازیٹو سائن. جو ویٹ لفٹنگ فیڈریشن ہے ان کے سامنے ایک چیلنج ہے کہ جو کھلاڑی وہاں گئے ان کو اور اٹھائے ان کا اسٹینڈرڈ اور پھر ایشین گیمس میں کچھ اچھا کر دکھائے.
4: ایتھلیٹکس کی بات کریں تو یہ ایک ایسا اسپورٹ ہے جس میں بھارت کی میڈلس کی گنتی میں کئی بڑے اچیومنٹس ہم کو ملے ہیں. بے شک آف کورس اسٹار ایتھلیٹ نیرج چوپڑا نے تو جیولن تھرو میں سلور میڈل جیت کر جو دیش کو ان پر بھروسہ تھا ایک بار اس کو پھر سے پورا کیا ہے، پر ان کے علاوہ اگر ہم بات کریں کئی ایسی اچیومنٹ سے کئی ایسی سفلتائیں ملی جن کے بارے میں شاید کسی نے سوچا بھی نہیں تھا، تو وہ میں آپ سے وہ سکسیس اسٹوریز جاننا چاہوں گی کہ ایتھلیٹکس میں وہ کون سی ایسی سفلتائیں تھیں جو ان کھیلوں میں ابھر کر رہی ہیں جن کے بارے میں جیسے میں نے بھی کہا کہ شاید کسی نے سوچا بھی نہیں ہوگا کہ ہمیں یہاں پر میڈلز ملیں گے.
5: سچ بتاؤں تو میری امید صرف تین میڈل کی تھی، نیرج چوپڑا جیولن میں
4: جی،
5: مرلی شری شنکر لانگ جمپ میں اور پھر تیجسوین شنکر ڈیکیتھلون میں، یہ تین میڈل کی امید تھی، تینوں میڈل لائے وہاں سے. بٹ مجھے لگتا ہے کہ تیجسوین شنکر والا ڈیکیتھلون میڈل بہت ہی اہم میڈل ہے، کیونکہ چار دن پہلے ہی وہ ہائی جمپ کمپٹیشن سے باہر ہو گئے تھے، چوٹ لگ گیا تھا انہیں، ان کے نی میں پرابلم تھا اور پھر وہ کھیل نہیں پائے تھے ہائی جمپ، لیکن وہاں سے آنا اور پھر ڈیکیتھلون میں برونز میڈل جیتنا، اور پہلی بار کوئی بھارتیہ کھلاڑی ڈیکیتھلون میں میڈل جیت رہا تھا، تو میرے لیے بہت بڑا میڈل ہے. اور پھر سرویش کشارے ہائی جمپ میں، اور کیسے ہم بولے گلویر سنگھ کو،
4: بالکل،
5: جن کے پاس 10,000 میٹر میں سلور اور 5,000 میٹر میں برونز، دو میڈل جیتنے والے پہلے کھلاڑی بنے ایتھلیٹکس میں. کامن ویلتھ گیمز میں اگر کہے تو ہی از دا فرسٹ ایتھلیٹ جو جن کو دو میڈل ملے. اور پھر سیما جو پی ایچ ڈی کی اسٹوڈینٹ بھی ہے اور ڈسکس تھرو چیمپئن بھی رہی ہے، تو ان کا برونز میڈل بھی بہت بڑا میڈل ہے ہمارے لیے. دس میڈل ٹریک اینڈ فیلڈ سے آنا، ایتھلیٹکس سے آنا، اور پھر چھ میڈل پیرا ایتھلیٹس کے پاس سے آنا، سولہ میڈل ایتھلیٹکس اور پیرا ایتھلیٹکس نے کنٹریبیوٹ کیے ہیں، اٹ از میسو. اور مجھے لگتا ہے کہ ویٹ لفٹنگ اور پھر باکسنگ سے زیادہ اگر میں امپریس ہوتا ہوں تو ایتھلیٹکس سے ہوتا ہوں.
4: آپ نے پیرا ایتھلیٹس کی بات کی، تو پچھلے کچھ سالوں میں ہم دیکھ رہے ہیں کہ جو بھارت کے پیرا ایتھلیٹس ہیں وہ وبھن انتراشٹری کھیلوں میں ایونٹس میں بھارت کا نام لگاتار روشن کر رہے ہیں، اور گلاسکو میں بھی انہوں نے دیش کو نراش نہیں کیا، تو ان کے پرفارمنس کو دیکھتے ہوئے آپ اوور آل بھارت میں پیرا اسپورٹس کی پروگرس کو کیسے دیکھتے ہیں، اور ابھی بھی کون سے وہ کھیل ہیں پیرا اسپورٹس میں جس میں ہے تو بھارت کی کافی اچھی سفلتا ملی اور ہم اس میں اور بہتر کر سکتے ہیں؟
5: بہت سارے کھیل ہیں پیرا سوئمنگ میں
4: جی
5: اچھا کر سکتے ہیں، حالانکہ ہم سوئمنگ میں بھی اچھا کر سکتے ہیں. پیرا پاور لفٹنگ میں ہمارے میڈلز کم ہیں، وہاں اور میڈلز آ سکتے ہیں. پیرا ایتھلیٹکس میں ہم لگاتار اچھا کرتے آئے ہیں
4: جی بالکل.
5: پیرا سائیکلنگ میں بہتری ہو سکتی ہے، تو بہت سارے کھیل ہیں، ویل چیئر باسکٹ بال ہوا ہے اس میں بھی اچھا پردرشن ہو سکتا ہے. لیکن ایک مہم چلا ہے پیرا اسپورٹ کو سپورٹ کرنے کا جو بھارت سرکار کرتا ہے، ناٹ اونلی فار پیرا اسپورٹ، ایبل باڈیڈ اسپورٹ کے لیے بھی. اگر آج اولمپک اسپورٹ اچھے استر پر ہے، بھارتیہ سرکار کو کریڈٹ جاتا ہے، کیونکہ وہ جتنا پیسہ وہ لگاتے ہیں مارکیٹ سے اتنا بنتا نہیں ہے، پرائیویٹ اسپانسرز بھی نہیں لگا پاتے، تو بھارت سرکار کا بہت بڑا رول رہا ہے ان پروموٹنگ پیرا اسپورٹ. اور مجھے لگتا ہے کہ اسی کے نتیجے، اسی کے انجام ہم کو دیکھنے مل رہے ہیں کہ اچھے اچھے میڈلز آئے ہیں. اور سب کو یہ بتانا بھی ہوگا کہ ہمارا جو اسٹرینتھ ہے پیرا ایتھلیٹک کا، چاہے وہ جیولن ہو یا پھر ہائی جمپ ہو جہاں ہم لگاتار میڈل جیتے ہیں، ویسے ایونٹ نہیں تھے ادھر گلاسگو میں. ویمن شارٹ پٹ میں شرمیلا میڈل لے کر آئی، گولڈ لے کر آئی، ایسے میڈلز ہمارے لیے سنکیت دیتے ہیں کہ پیرا اسپورٹ صحیح دشا میں چل رہے ہیں.
4: ایک اور اسپورٹس جہاں سے ہمیں بہت اچھی سفلتا ملی ہے وہ ہے جوڈو. جوڈو میں آف کورس ایک بار پھر ہمارے جوڈو کا جو ہے انہوں نے اتہاس رچا ہے، ہرش سنگھ اور اسمتا ڈے نے بھارت کے پہلے کامن ویلتھ گیمز جوڈو گولڈ میڈلسٹ وہ دونوں بنے، جبکہ یامنی موریا نے سلور جیتا اور انتی شرما نے برونز میڈل جیتا ہے. تو یہ کتنا مہتوپورن قدم ہے جوڈو جیسے ایک کھیل میں جو ایک غیر پرمپرک کھیل ہم کہیں گے بھارت کی درشٹی سے، کہ اس طرح میڈلز جیتنا کتنا مہتوپورن ہے، پہلی بات یہ. اور دوسری بات یہ کہ اگر ہم اوور آل بات کریں دیش کی جو ہماری اسپورٹس اتھارٹیز ہیں وہ یوا کھلاڑیوں کو کس طرح پروتساہت کر سکتی ہیں کہ وہ ہاکی، شوٹنگ اور ٹریک اینڈ فیلڈ جیسے کھیلوں سے باہر نکل کر ان غیر پارمپرک کھیلوں میں زیادہ زیادہ پارٹیسپیٹ کریں.
5: جوڈو کے چار میڈل بہت اہم ہیں، کیونکہ آپ دیکھیں تو جوڈو میں ہمارے میڈلز ایشین گیمز میں بھی کم ملتے ہیں، اس سے ایک لیول نیچے ہے کامن ویلتھ کمپٹیشن. وہاں پہ گولڈ لانا پہلی بار آ رہا تھا گولڈ بھارت کو، وچ از گڈ، اچھی بات ہے کہ کہیں نہ کہیں کچھ اچھا کام ہو رہا ہے جوڈو کو لے کے. اور ہم سب کو یہ سمجھنا چاہیے کہ ہم بہت پیسہ کوئی ایسے کھیل میں لگاتے ہیں جہاں پہ زیادہ میڈلز ہیں، جیسے ایتھلیٹکس میں 40 ایونٹ ہے اور پھر 120 میڈل تک آپ کو ایتھلیٹکس میں آپ جیت سکتے ہیں، کوئی بھی جی. دیش جیت سکتا ہے. ویسے ہی جوڈو میں آپ کے اگر 10 ایونٹ مین کے اور 10 ایونٹ ویمین کے ہیں تو 20 میڈل آپ جیت سکتے ہیں. تو ایسے کھیل کو بڑھاوا دینا شاید ایک امپورٹینٹ مائل سٹون رہا بھارتیہ کھیل میں کہ جوڈو کو آگے بڑھایا گیا. اور پھر کچھ پرائیویٹ اسپانسرز آئے ہیں جو جوڈو کو اپنائے ہیں اور پھر وہاں پہ بیلاری میں ٹریننگ کر کے کچھ اچھے ریزلٹس آئے ہیں. بھوپال میں ایک بہترین اکیڈمی ہے اسپورٹس اتارٹی آف انڈیا کا, وہاں سے بھی بہت بڑا یوگدان رہا.
4: آپ کی نظر میں گلاسگو راشٹر منڈل کھیلوں میں کون سے وہ ایسے کھلاڑی تھے, بھارتی کھلاڑی تھے جنہوں نے سب کو چوکاتے ہوئے پردرشن کیا, جس کو ہم کہتے ہیں نا بریک آؤٹ سٹارز, جن پر سب کی نظر آنے والے بھوشیہ پر رہے گی؟
5: ڈسکس تھرو سیما ضرور میں کہوں گا کہ شی ول بی اے سپر اسٹار. کچھ سال پہلے وہ ماں بنی, کچھ سال پہلے وہ کھیلنا بھی بند کر دی تھی اور پھر وہاں سے آنا اور اپنا پڑھائی کرتے ہوئے کھیلنا اور پھر راشٹر منڈل کھیل میں میڈل جیتنا اور پھر گلویر کا آگے بڑھنا, ورلڈ کلاس ریسنگ کر کے دو میڈل حاصل کرنا, وچ از ویری پازیٹو سائن. لیکن اگر آپ مجھ سے ایک میڈل کی بات کریں تو وہ تیجسوین شنکر والا میڈل ہوگا, کیونکہ مشکل کام ہوتا ہے. ہماری سب کی نظر 100 میٹر دھاوک پہ ہو جاتی ہے یا جیولن تھرور پہ ہوتی ہے. یہ کھیلتے ہیں 10 الگ الگ ایونٹ اور ہمیں پتہ بھی نہیں چلتا کہ لیڈ کون ہے, کون سیکنڈ چل رہا ہے, کون تھرڈ چل رہا ہے. سب سے بڑا میڈل میں مانتا ہوں.
4: پورے کیمپین کو دیکھتے ہوئے آپ کیا کہیں گے کہ اس گلاسگو راشٹر منڈل کھیل میں بھارت کی جو پارمپرک طاقتیں تھیں اس سے آگے بڑھ کر جو ہم نے گہرائی دکھائی ہے, جہاں صرف کچھ کھیلوں پر نربھر رہنے کے بجائے ہماری ٹیمز نے کئی انیہ کھیلوں میں جو میڈل جیتے ہیں, اس سے دیش میں بڑھتے ہوئے اسپورٹنگ ایکو سسٹم کے بارے میں آپ کیا کہیں گے؟
5: پازیٹیوٹی پھیلتا ہے. ہم سب کو پتا تھا کہ باکسنگ میں کچھ اچھے انجام آئیں گے, کچھ اچھے ریزلٹ ویٹ لفٹنگ سے آئیں گے. ہمیشہ یہ پیچھے رہ جاتے تھے کیونکہ ہم شوٹنگ کے 15-20 میڈل دیکھ لیتے تھے یا پھر کشتی میں 10 میڈل یا 12 میڈل آ جاتے تھے, تو وہ ہمیشہ پیچھے ہو جاتے تھے. ان کے میڈلز یہی رہتے تھے, 7 یا 8 میڈل ہوتے تھے ان کے, لیکن باقی کھیل آگے ہو جاتے تھے. اب کی بار فوکس ان پہ رہا, سارا دھیان ان پہ رہا, تو ان کے لیے بہت اچھی بات ہے. پازیٹو سائن یہ ہے کہ پچھلے 10-12 سال میں بھارت سرکار بہت پیسہ لگائی ہے کھیلوں میں اور انہیں پروتساہت کرے گا اور زیادہ پیسہ لگانے میں. 3 یا 4 دن پہلے ایک بہت بڑا اناؤنسمنٹ ہوا ہے کھیلو انڈیا مشن کو لے کے, بہت پیسے لگیں گے اسپورٹ میں اور مجھے لگتا ہے کہ ہر بچہ اس دیش میں اسپورٹ کھیلنے لائق ہو جائے گا, کیونکہ ان کے اندر ایک امید رہے گی کہ ہم کھیلیں گے تو کچھ پیسہ بنا سکتے ہیں.
4: آخری سوال آپ سے کرنا چاہوں گی کہ ایشین گیمز اب صرف 1.5 مہینہ دور ہیں, جہاں پر چین, جاپان, ساؤتھ کوریا, سینٹرل ایشین جو کنٹریز ہیں وہاں کے بڑے بڑے نام ہوں گے اور ان بڑے بڑے ناموں کے ساتھ بھارتیہ ایتھلیٹس کا مقابلہ ہوگا, تو گلاسگو میں جو ہمارے ایتھلیٹس کی پرفارمنس ہے انہیں دیش اور کھیلوں کی سنکھیا کے حساب سے اس بڑے اسٹیج کے لیے تیاری میں کتنی مدد ملی ہے؟
5: مدد تو بہت ملنی چاہیے, لیکن آپ ایتھلیٹکس میں دیکھیں گے کم سے کم 30 میڈل آئیں گے آپ کو ایشین گیم میں, اور شوٹنگ جب واپس آ گیا ہے اور ہمارے کچھ پہلوان میڈل لائیں گے تو مجھے لگتا ہے پھر ایک بار ہم 100 میڈل کے آس پاس آئیں گے, 100 بھی پار کریں گے. پچھلے بار 100 پار کر گئے تھے ہینگزو میں, اور جاپان میں جب جائیں گے مجھے لگتا ہے کہ 100 میڈل کے آس پاس ہم امید کر سکتے ہیں بھارتی ٹیم سے. تیاریاں صحیح رہی ہے, کچھ اچھے ایتھلیٹس ودیش میں ٹرین کر رہے ہیں, کچھ کو اپنے ہی گھر میں اچھی شکشا مل رہی ہے. اوور آل پازیٹو ہے اور مجھے لگتا ہے ایشین گیمز میں بھی بہترین ریزلٹ ملیں گے اور 2 مہینے بعد ہم شاید سیلیبریٹ کریں گے کہ ایشین گیم میں اچھا پردرشن رہا.
4: جی راجا رمن, آپ ہمارے اسٹوڈیو میں آئے اور ہمارے ساتھ اس وشے پر اپنی جانکاری ساجھا کی, اپنے وچار ساجھا کی, اس کے لیے بہت بہت دھنیہ واد.
5: تھینک یو سو مچ.
3: ابھی آپ سن رہے تھے کامن ویلتھ کھیلوں میں بھارت کے اتکرشٹ پردرشن اور بڑھتی ویشوک پہچان پر چرچا. اس میں بھاگ لے رہے تھے ورشٹھ کھیل پترکار جی راجا رمن. کارکرم کا سنچالن کر رہی تھی انوبھا روہتگی. یہ کارکرم آکاشوانی کے سماچار سیوا پربھاگ دوارا پرستت کیا گیا.
2: سرخیوں میں
6: मृदंगम ही उनकी धड़कन है. श्री तिरुवारूर भक्त वत्सलम, पद्मश्री 2026. तिरुवारूर 18वीं शताब्दी में कर्नाटक संगीत की त्रिमूर्ति, संगीत ममूर्ति की जन्मस्थली.
7: मैं एक संगीत के वातावरण में पला बढ़ा. मेरी माँ तिरुवारूर तंजावुर क्षेत्र की एक प्रतिष्ठित संगीतज्ञ थी. जब मैं केवल 2.5 वर्ष का था तब मुझे पिता की अनुपस्थिति महसूस हुई. कहा जाता है माँ एक पवित्र मंदिर के समान होती हैं, और मेरे जीवन में यह बात पूरी तरह सत्य सिद्ध हुई. मेरी माँ ने अपने 3 भाइयों और हमारी जिम्मेदारी उठाई छोटे छोटे संगीत कार्यक्रमों में प्रस्तुति देकर.
6: हर सुबह बालक भक्त वत्सलम अपनी माँ आनंद वल्ली की प्रार्थना और भक्ति गीतों की मधुर स्वर लहरियों के साथ जगता था। वो संगीत से मंत्रमुग्ध हो जाता। माँ ने उन्हें संगीत की शिक्षा देना शुरू किया। यही प्रारंभिक शिक्षा उनके जीवन भर की संगीत यात्रा की मजबूत नींव बनी। कुछ ही समय में वे अपनी माँ और मामा के साथ स्थानीय संगीत कार्यक्रमों में संगत करने लगे।
7: मेरे मामा तिरुवारूर कृष्णमूर्ति, मैंने उनसे जिद करके मृदंगम सीखना शुरू किया। वे मुझे सिखाना तो चाहते थे लेकिन हिचकिचाते थे। संगीतकारों की आय नियमित नहीं होती थी। वे नहीं चाहते थे कि मुझे भी उन्हीं संघर्षों का सामना करना पड़े जिनसे वे गुजरे थे।
6: उस समय चेन्नई भारतीय शास्त्रीय संगीत का प्रमुख केंद्र बन चुका था। देश भर के महान विद्वान और कलाकार वहीं आकर बस रहे थे।
7: जब मैं मद्रास आया तब मैं किसी को नहीं जानता था और न ही कोई सहारा था। मेरी माँ मेरे साथ आने में हिचकिचाई। मैंने एक छोटा सा कमरा किराए पर लिया और बहुत आग्रह करके माँ को अपने साथ ले आया। मेरे लिए उन्होंने जो त्याग किया उसकी कल्पना भी नहीं की जा सकती। उन्होंने मेरी खातिर उसी छोटे से कमरे में स्वयं को ढाल लिया। हम एक ऐसी बस्ती में रहते थे जहाँ छोटे छोटे घर एक दूसरे से जुड़े हुए। मैं पड़ोसियों को परेशान नहीं करना चाहता था, इसलिए खिड़कियों पर मोटे पर्दे लगाकर कमरे को ध्वनि निरोधित करता और घंटों मृदंगम का अभ्यास करता। लगातार 10 वर्षों तक यही मेरी दिनचर्या रही।
6: एक बार प्रसिद्ध गायिका M.L. वसंत कुमारी के साथ व्हाइट हाउस में प्रस्तुति के दौरान आयोजकों ने उनसे अनुरोध किया कि वे अपने माथे पर लगा पारंपरिक विभूति चिन्ह हटा दें, लेकिन भक्तवत्सलम ने इनकार कर दिया। उनके लिए वो उनकी पहचान और आस्था का प्रतीक था और उन्होंने गर्व के साथ अपनी प्रस्तुति दी। वर्ष 1992 में उन्होंने बार्सिलोना ओलंपिक में अपनी प्रस्तुति की। इसके बाद महान कलाकार मैंडोलिन श्रीनिवास के साथ विश्व पटल पर संगत की। भक्तवत्सलम को प्रख्यात संगीतकारों के साथ ने भारतीय संगीत जगत की विशिष्ट पहचान बना दिया। एक नवाचारी कलाकार के रूप में उन्होंने विशाल तालवाद समूहों की ऐसी अनूठी प्रस्तुतियों की संरचना की जिन्हें पहले कभी नहीं सुना गया था। अपनी संस्था लय मधुरा स्कूल ऑफ म्यूजिक के माध्यम से वे 1000 से अधिक शिष्यों को प्रशिक्षित कर चुके हैं। जो ज्ञान सीखने योग्य है उसे पूरी निष्ठा से सीखो और फिर जीवन भर उन्हीं सिद्धांतों के अनुरूप आचरण करो।
7: संगीत मेरी सांस है, मैं अगले जन्म में भी मृदंगम ही बजाना चाहूंगा।
6: श्री तिरुवारूर भक्तवत्सलम, पद्मश्री 2026।